0: इस आदमी को तो दीवानगी का आरजा है, तो इसके बारे में कुछ मुद्दत इंतजार करो।
1: قال رب انصرني بما كذبون
0: نوح نے کہا کہ پروردگار انہوں نے مجھے جھٹلایا ہے تو میری مدد کر
1: فأو

0: السلام علیکم خواتین و حضرات, پروگرام حیات طیبہ کی 28ویں نشست کے ساتھ قاسم بھٹی آپ کی خدمت میں حاضر ہے. سامعین, آج ہم مدینہ میں داخل ہونے کے بعد نئے معاشرے کی تشکیل کا تذکرہ کریں گے. جیسا کہ پچھلی نشست میں بیان کیا جا چکا ہے کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے مدینہ میں حضرت ابو ایوب انصاری رضی اللہ تعالی عنہ کے مکان کے سامنے نزول فرمایا تھا, اور اسی وقت فرمایا تھا کہ انشاءاللہ یہی منزل ہوگی. پھر آپ صلی اللہ علیہ وآلہ وسلم حضرت ابو ایوب انصاری رضی اللہ تعالی عنہ کے گھر منتقل ہو گئے تھے. اس کے بعد نبی پاک صلی اللہ علیہ وآلہ وسلم کا پہلا قدم یہ تھا کہ آپ صلی اللہ علیہ وآلہ وسلم نے مسجد نبوی کی تعمیر شروع کی, اور اس کے لیے وہی جگہ منتخب کی جہاں آپ صلی اللہ علیہ وآلہ وسلم کی اونٹنی بیٹھی تھی. اس زمین کے مالک دو یتیم بچے تھے. آپ صلی اللہ علیہ وآلہ وسلم نے ان سے یہ زمین قیمتاً خریدی اور بنفس نفیس مسجد کی تعمیر میں شریک ہو گئے. آپ صلی اللہ علیہ وآلہ وسلم نے اینٹ اور پتھر ڈھوتے تھے. آپ صلی اللہ علیہ وآلہ وسلم اس کے ساتھ فرماتے جاتے تھے, اے اللہ, زندگی تو بس آخرت کی زندگی ہے, بس انصار و مہاجرین کو بخش دے. یہ بھی فرماتے تھے, یہ بوجھ خیر کا بوجھ نہیں ہے, یہ ہمارے پروردگار کی قسم زیادہ نیک اور پاکیزہ ہے. آپ صلی اللہ علیہ وآلہ وسلم کے اس طرز عمل سے صحابہ کرام رضی اللہ تعالی عنہم اجمعین کے جوش و خروش اور سرگرمی میں بڑا اضافہ ہو جاتا تھا. چنانچہ صحابہ کرام کہتے تھے, اگر ہم بیٹھے رہے اور نبی پاک صلی اللہ علیہ وآلہ وسلم کام کریں تو ہمارا یہ کام گمراہی کا کام ہوگا. اس زمین میں مشرکین کی چند قبریں تھیں, کچھ ویرانہ بھی تھا, کھجور اور غرکت کے چند درخت بھی تھے. رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے مشرکین کی قبریں اکھاڑ دی, ویرانہ برابر کر دیا, اور کھجوروں اور درختوں کو کاٹ کر قبلے کی جانب لگا دیا. اس وقت قبیلہ بیت المقدس تھا. دروازے کے بازو کے دونوں پائے پتھر کے بنائے گئے, دیواریں کچی اینٹ اور گارے سے بنائی گئی, چھت پر کھجور کی شاخیں اور پتے ڈلوا دیے گئے, اور کھجور کے تنوں کے کھمبے بنا دیے گئے. زمین پر ریت اور چھوٹی چھوٹی کنکریاں بچھا دی گئی. تین دروازے لگائے گئے. قبلے کی دیوار سے پچھلی دیوار تک 100 ہاتھ لمبائی تھی, چوڑائی بھی اتنی یا اس سے کچھ کم تھی, بنیاد تقریباً 3 ہاتھ گہری تھی. آپ صلی اللہ علیہ وآلہ وسلم نے مسجد کے بازو میں چند مکانات بھی تعمیر کیے جن کی دیواریں کچی اینٹ کی تھی اور چھتیں کھجور کے تنوں کی کڑیاں دے کر کھجور کی شاخ اور پتوں سے بنائی گئی تھی. یہی آپ صلی اللہ علیہ وآلہ وسلم کی ازواج مطہرات کے حجرے تھے. ان حجروں کی تعمیر مکمل ہو جانے کے بعد آپ صلی اللہ علیہ وآلہ وسلم حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ کے مکان سے یہی منتقل ہو گئے. مسجد محض ادائے نماز ہی کے لیے نہ تھی, بلکہ یہ ایک یونیورسٹی تھی جس میں مسلمان اسلامی تعلیمات و ہدایات کا درس حاصل کرتے تھے, اور ایک محفل تھی جس میں مدتوں جاہلی کشاکش و نفرت اور باہمی لڑائیوں سے دوچار رہنے والے قبائل کے افراد اب میل محبت سے مل جل رہے تھے. نیز یہ ایک مرکز تھا جہاں اس ننھی سی ریاست کا سارا نظام چلایا جاتا تھا اور مختلف قسم کی مہمیں بھی بھیجی جاتی تھی. علاوہ اس کی حیثیت ایک پارلیمنٹ کی بھی تھی جس میں مجلس شورا اور مجلس انتظامیہ کے اجلاس منعقد ہوا کرتے تھے. ان سب کے ساتھ ساتھ یہ مسجد ہی ان فقراء مہاجرین کی ایک خاصی بڑی تعداد کا مسکن تھی جن کا وہاں پر نہ کوئی مکان تھا, نہ مال اور نہ اہل و عیال. پھر اوائل ہجرت ہی میں اذان بھی شروع ہوئی. یہ ایک لاہوتی نغمہ تھا جو روزانہ 5 بار افق میں گونجتا تھا اور جس سے پورا عالم وجود لرز اٹھتا تھا. اس سلسلے میں حضرت عبداللہ بن زید بن عبد الربی رضی اللہ تعالیٰ عنہ کے خواب کا واقعہ معروف ہے. جس طرح رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے مسجد نبوی کی تعمیر کا اہتمام فرما کر باہمی اجتماع اور میل محبت کے ایک مرکز کو وجود بخشا, اسی طرح آپ صلی اللہ علیہ وآلہ وسلم نے تاریخ انسانی کا ایک نہایت تابناک کارنامہ انجام دیا جسے مہاجرین و انصار کے درمیان مواخات اور بھائی چارے کے عمل کا نام دیا جاتا ہے. ابن قیم لکھتے ہیں, پھر رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے حضرت انس بن مالک رضی اللہ تعالیٰ عنہ کے مکان میں مہاجرین و انصار کے درمیان بھائی چارہ کرایا. کل 90 آدمی تھے, آدھے مہاجرین اور آدھے انصاری. بھائی چارے کی بنیاد یہ تھی کہ یہ ایک دوسرے کے غمخوار ہوں گے और मौत के बाद नस्बी कराबत दारों के बजाय यही एक दूसरे के वारिस होंगे। वरासत का ये हुक्म जंगे बदर तक कायम रहा। फिर ये आयत नाजिल हुई, इरशाद बारी ताला है, नस्बी कराबत दार एक दूसरे के ज्यादा हकदार हैं, यानी वरासत में। तो अंसारों मुहाजरीन में बहमी तवारुस का हुक्म खत्म कर दिया गया, लेकिन भाईचारे का अहद बाकी रहा। कहा जाता है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने एक और भाईचारा कराया था जो खुद बाहम मुहाजरीन के दरमियान था, लेकिन पहली बात ही साबित है। यूं भी मुहाजरीन अपनी बाहमी इस्लामी अखुवत, वतनी अखुवत और रिश्तों कराबतदारी की अखुवत की बिना पर आपस में अब मजीद किसी भाईचारे के मोहताज न थे, जबकि मुहाजरीन और अंसार का मामला इससे मुख्तलिफ था। इस भाईचारे का मकसूद, जैसा कि मोहम्मद गजाली ने लिखा है, ये था कि जाहिली इस्पतें तहलील हो जाएं, हमीयत और गैरत जो कुछ हो वो इस्लाम के लिए हो, नस्ल, रंग और वतन के इम्तियाजात मिट जाएं, बुलंदी और पस्ती का मेयार इंसानियत और तकवा के अलावा कुछ और ना हो। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इस भाईचारे को महज खोखले अल्फाज का जामा नहीं पहनाया था, बल्कि इसे एक ऐसा नाफिजुल अमल अहदो पैमान करार दिया था जो खून और माल से मरबूत था। ये खाली खुली इस्लाम और मुबारकबाद न थी कि जुबान पर रवानी के साथ जारी रहे मगर नतीजा कुछ न हो, बल्कि इससे भाईचारे के साथ इशारो गम गुसारी और मवानसत के जज्बात भी मखलूत थे, और इसीलिए उसने इस नए माशरे को बड़े नादिर और ताबनाक का नामों से पुर कर दिया था। चुनाचे सही बुखारी में मरवी है कि मुहाजरीन जब मदीना तशरीफ लाए तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने हजरत अब्दुर्रहमान बिन औफ रज़ियल्लाहु ताला अन्हु और साद बिन रबी के दरमियान भाईचारा करा दिया। उसके बाद हजरत साद ने हजरत अब्दुर्रहमान से कहा, अंसार में मैं सबसे ज्यादा मालदार हूँ, आप मेरा माल दो हिस्सों में बांट कर आधा ले लें और मेरी दो बीवियां हैं, आप देख लें, जो ज्यादा पसंद हो मुझे बता दें, मैं उसे तलाक दे दूंगा और इद्दत गुजरने के बाद आप उससे शादी कर लें। हजरत अब्दुल रहमान रज़ियल्लाहु ताला अन्हु ने कहा, अल्लाह आपके अहल और माल में बरकत दे, आप लोगों का बाजार कहाँ है? लोगों ने उन्हें बन्नू कैनका का बाजार बतला दिया। वो वापस आए तो उनके पास कुछ फाजिल पनीर और घी था। उसके बाद वो रोजाना जाते रहे। फिर एक दिन आए तो उन पर जर्दी का असर था। नबी पाक सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने दरियाफ्त फरमाया, ये क्या है? उन्होंने कहा, मैंने शादी की है। आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने फरमाया, औरत को मेहर कितना दिया है? बोले, एक नवा, गुठली के हम वजन, यानी कोई सवा तोले सोना। इसी तरह हजरत अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु से एक रिवायत आई है कि अंसार ने नबी पाक सल्लल्लाहु अलैहि वालैहि वसल्लम से अर्ज किया, आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम हमारे दरमियान और हमारे भाइयों के दरमियान हमारे खजूर के बागात तकसीम फरमा दें। आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने फरमाया, नहीं। अंसार ने कहा, तब आप लोग यानी मुहाजरीन हमारा काम कर दिया करें और हम फल में आप लोगों को शरीक रखेंगे। उन्होंने कहा, ठीक है, हमने बात सुनी और मानी। सामईन, यहाँ पर लेते हैं छोटा सा वक्फा। वक्फे के दौरान आप सुनेंगे नाते रसूल मकबूल सल्लल्लाहु अलैहि वालैहि वसल्लम। वक्फे के बाद हाजिर होंगे और अपनी गुफ्तगू का सिलसिला दोबारा शुरू करेंगे।
1: आपकी समातों से टकराती ये आवाज़ USCP की दुनिया FM 92.6।

0: आप सुन रहे हैं यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब FM 92.6 UCP की दुनिया।
1: वेलकम बैक। और अब हम दोबारा अपनी डिस्कशन को कंटिन्यू करते हैं। सर, जैसे हम बुक के एंड पे जाते हैं तो वहाँ पे ही ऑल्सो डिस्कसेस 6 पैराडाइम्स ऑफ इंटरपर्सनल रिलेशनशिप्स। दीज आर थिंक विन विन, थिंक लूज विन, थिंक विन लूज, थिंक विन, थिंक नो डील एंड थिंक लूज लूज। लिस्ट थोड़ी लंबी है, लेकिन इनमें से एक दो आप एलैबोरेट कर दें ज़रा शॉर्टली कि कौन से यू नो पैराडाइम का क्या रिजल्ट निकलता है।
2: ये बड़ा इंपॉर्टेंट सवाल है। मैं अगर सब मेरे लिए बताऊं, रिश्तों को वो चला सकता है जिसके जहन में गुंजाइश है दूसरे आदमी के लिए, जो चाहता सिर्फ अपने आप को है और दूसरे ने इस्तेमाल होना है, वो इन द लॉन्ग रन रिश्ते नहीं चला सकता। पहली, अब इसमें हमें माइंड सेट रिक्वायर है। पहला माइंड सेट क्या है? थिंक लूज लूज। ये वो बंदे होते हैं जो खुद भी नहीं खेलते, दूसरे को भी नहीं खेलने देते।
1: इनकी
2: एक लंबी सी टांग
1: होती है,
2: विकेट लेके भाग जाते हैं। वो कहता है अगर मैं, अगर मुझे बारी नहीं देनी किसी को भी नहीं देनी। ये है थिंक लूज लूज। एक होते हैं जो थिंक लूज विन है, जो बड़े ही अल्ट्रुइस्टिक होते हैं। वो मतलब टू काइंड है। वो कहेंगे मैं हार जाऊंगा, तुम जीत जाओ, मेरी खैर है। अमियां ऐसी करती हैं और वो अपना नुकसान करती हैं। यानी जिस बच्चे के लिए आपको जीना चाहिए था, आपने अपना सारा कुछ उस पे वार के खुद को खत्म कर दिया। टाइम से
1: कहीं ना कहीं वो अपनी सेल्फ को इतना ज्यादा बिच जाती हैं कि बच्चे भी एक टाइम आता है।
2: अच्छा, इसमें ना वासिफ साहब का एक जुमला लें आप, कि जो दिया होता है ना, दिए की रोशनी लोगों को दें, दिए का तेल ना दें। तो अम्मी जब खुद को फिदा कर देती है बच्चे पे, तो बच्चे के लिए जीना था और बच्चे के लिए मर जाती है।
1: और माँ अक्सर क्या करती है कि अपने आप को इम्पोर्टेंस नहीं देती, तो एक टाइम आता है कि बच्चे भी नहीं देते, क्योंकि उनको होता है कि बस ठीक है।
2: हस्बैंड वाइफ को देख लें, हस्बैंड वाइफ को देख लें कि जब आप हमेशा हार के अगले को जितवा रहे हैं, तो उससे एक प्रॉब्लम क्रिएट होगा। उससे प्रॉब्लम ये क्रिएट होगा कि उसके लिए फिर आप बचेंगे ही नहीं, और अपने आप के लिए भी नहीं बचेंगे, और जो अपना नहीं हो सकता वो किसी का नहीं हो सकता। तो थिंक लूज विन के साथ एक प्रॉब्लम है। फिर है थिंक विन लूज। अब थिंक विन लूज क्या होता है कि मैं तुम्हें, तुम्हारी हार में मेरी जीत है। ये वो बंदे होते हैं जो मेक श्योर करेंगे कि तुम्हारी टांग खींचेंगे,
3: लेग पुलिंग पे जाएं और
2: ऊपर नहीं जा सकते, तो किसी को नीचे कर देते हैं और आखिर में वो बच जाते हैं।
3: ट्रू ट्रू।
2: तो ये थिंक विन लूज वाले हैं। अच्छा, फिर एक और है जो बड़ा दूर से बड़ा अच्छा लगता है, और अक्सर लाइक लोग ऐसे होते हैं। थिंक विन, जाती सक्सेस, पर्सनल सक्सेस,
1: वो सब
2: सिर्फ अपने बारे में सोच रहे हैं, किसी का नुकसान नहीं सोच रहे, पर फायदा भी तो नहीं सोच रहे ना। कायनात की
1: ऐसे लोग कभी टीम लीडर
2: नहीं बनते। कायनात की नेचर ये नहीं है। कायनात इंटरडिपेंडेंट है, और वो एक हरकत कर रहे हैं कि वो इंडिपेंडेंट और हाइपर इंडिपेंडेंट होना चाहते हैं। मैं किसी पर डिपेंड नहीं करता।
3: वो कंट्रोलिंग भी बहुत ज्यादा हो जाते हैं, और यूजुअली पेरेंट्स, लीडर्स और भी बहुत सारे लोग अपनी इस कंट्रोलिंग की जो आदत की वजह से आई थिंक इस चीज की तरफ बहुत ज्यादा
2: खुदगर्जी ना। थिंक विन विन पे, मतलब उस पॉसिबिलिटी पे जहाँ हम दोनों जीते, उस पॉसिबिलिटी पे जहाँ म्यूचुअल ग्रोथ हो। उस देखें जिस तरह ये इदारा है, इदारा वो ऑप्शन बनाए जहाँ एम्प्लॉई भी प्रॉस्पर करे, इदारा भी
3: प्रॉस्पर भी करे।
2: ये ना हो गया एम्प्लॉई ईंधन बन जाए और इदारा ग्रो कर जाए, या इदारे को इस्तेमाल करके एक एम्प्लॉई निकल जाए।
3: जी, जी, जी।
2: तो ऐसी ऑप्शंस पे जाएं जहाँ दोनों जीत रहे हो, जहाँ दोनों का इक्वल कॉन्ट्रीब्यूशन, या फिर नो डील की तरफ जाएं। ये जो आप चले जाते हैं ना, मैं खुद हार के तुम्हें जितवा देता हूँ, अल्टीमेटली ये डील खत्म ही हो जाती है। इसमें बड़े मसाइल पैदा होते हैं। तो इधर थिंक विन विन और नो डील, इसके बीच में खड़े होंगे तो कीमत अदा करनी पड़ेगी, आप इमोशनली टूटेंगे और हर्ट।
1: तो नो डील मींस के
2: यार एक बंदा वो ऑप्शन बना रहा है जिसमें सिर्फ उसका फायदा है, तो आप ना ऑप्ट करें ना। आप फ्रीडम टू रिस्पॉन्ड अपने पास रखें, भाई मैं ऑप्ट ही नहीं करता ये।
3: और इसमें सबसे ज्यादा रोल आपको क्या लगता है कि पर्सनल विक्ट्री है that will lead to ultimate victory of the professional development as well?
2: एक जुमले में बताऊं तो पहले इंसान डिपेंडेंट होने से इंडिपेंडेंट हो, इमोशनली भी, और सारा फिर बाय चॉइस इंटरपर्सनल रिश्तों में जाए।
3: ठीक है,
2: जो इमोशनल यानी वो डिपेंडेंट, यानी इमोशनल डिपेंडेंट बंदा रिश्ते में जाएगा, रिश्ता टॉक्सिक हो जाएगा।
3: ट्रू।
2: वो दूसरे को बेजार कर देगा। यानी तुम अपने इमोशन को अटेंड करवाने के लिए वो अगले को ड्रग के तौर पे यूज करेगा, फिर क्या करेंगे। तो दो इमोशनली इंडिपेंडेंट आदमी जब रिश्ते में आते हैं, वो रिश्ते देर पा होते हैं।
3: ट्रू।
2: वो हेल्दी होते हैं।
3: ट्रू।
2: वो सेटिस्फाइंग और फुलफिलिंग होते हैं। تعلقات کے بغیر زندگی کا تجربہ ممکن نہیں ہے.
3: ٹرو.
2: لیکن ڈیپینڈنٹ تعلقات سے بہتر پھر آئسولیشن ہوا کرتی ہے.
3: اور ستیب آپ کو کیا لگتا ہے کہ بک کا جو ٹائٹل ہے 7 Habits of Highly Effective People, اس میں جو ورڈ افیکٹو ہے وہ کس حد تک کس میننگ کو ڈیفائن کرتا ہے؟ ہم کیا ایسی چیز کریں جو مطلب ان ہیبٹس میں ایکسپلین ہوئی ہوئی ہیں جو ہمیں سب سے زیادہ افیکٹو بنائے ان ٹرمز آف پروفیشنل ڈیولپمنٹ اینڈ پرسنل گروتھ ایز ویل؟
2: افیکٹونیس آتی ہے بیلنس کے ساتھ, اور بیلنس ہے چار چیزوں کا. نمبر ون اسپرچل گروتھ, اموشنل گروتھ, انٹلیکچوئل گروتھ اور فزیکل گروتھ. بیلنس سٹرائک ہوتا ہے جب اسپرچل گروتھ کو سینٹر پہ رکھیں اور باقی تینوں ڈائمینشنز کو وہ گورن کرے. تو اگر آپ ان لوگوں کی زندگی کو دیکھیں گے اور افیکٹو ہونا چاہتے ہیں تو یہ اپنے سینٹر کے ساتھ جڑے رہتے ہیں. اسپرٹ کو سینٹر پہ رکھیں اور اسپرچل پرنسپلس گورن کریں باقی ساری زندگی کو, چاہے وہ آپ کے ریلیشن شپ ہو, چاہے وہ آپ کی دوستی یا دشمنی ہو. یعنی ایک ویلیو سسٹم آپ ڈرائیو کرتے اپنے سینٹر سے, اور سینٹر پہ اسپرٹ رکھیں اور فزیکل, انٹلیکچوئل اور اموشنل اس کے تابع کریں اور ایک بیلنس لائف گزاریں. بیلنس ٹرائی کیے بغیر آپ افیکٹو نہیں ہو سکتے.
3: ٹھیک ہے, تھینک یو سو مچ.
1: ایونچولی اٹ آل یو نو جو آپ کی ساری جو سکسیس ہے وہ ان چار چیزوں کا جو بیلنس ہے اس کو مینٹین کرنا ہے, اور وہاں سے
2: ان میں سے آپ ایک نکالیں آپ کا بڑا گھر ہو جائے گا. آپ فزیکل ہیلتھ اگنور کر کے دیکھیں, آخر میں دیکھیے گا
1: فزیکل ہیلتھ کے بغیر تو کچھ بھی نہیں ہے,
2: وہ آپ کھانا
3: سارے کے سارے ہی اس میں لگ گئے.
2: یا آپ ریلیشن شپ پہ فدا ہو جائیں اور کچھ بھی نہ بنے وہ ریلیشن شپ چھوڑ جائیں گے.
1: بالکل,
2: وہ ایف ایس سی جو مفتوں میں
1: اسپرچوئلٹی بھی بہت,
2: وہ پھر مفتے بھی گئی اور ایف ایس سی بھی گئی
1: ایونچولی. اور اسپرچوئلٹی
2: قربان کر دیں گے تو فوت ہونے کے بعد لیتر پڑیں گے, تو پھر بیلنس تو نہیں چل رہا. تو یہ نہیں کر سکتے آپ, افورڈ نہیں کر سکتے نا. آپ اگر کر سکتے ہیں تو کر لیں.
1: ہمارے ساتھ موجود ہیں ہماری سینئر پروگرام کوآرڈینیٹر ایف ایل ایل کی مس فاطمہ روج. آئی وڈ لائک ہر ٹو سے فیو ورڈز اباؤٹ دس سیشن.
4: امنا تھینک یو سو مچ فار انوائٹنگ. آج کا ریڈنگ سرکل بہت مزے کا تھا. تھینک یو طیب, تھینک یو زمینہ اور مس آمنا. میں نے پرسنلی خود بہت لرن کیا ہے. میرا ایک چھوٹا سا کوشچن تھا آپ لوگوں سے کہ جیسے اب ٹرینڈ جو ہے وہ دوسری چیزوں کی طرف زیادہ چلا گیا, تو ہم ریڈنگ کو کس طرح سے پروموٹ کر سکتے ہیں بچوں میں, بڑوں میں, اس کو کیا کیا جا سکتا ہے اس کے لیے؟
3: مجھے یہ ایز اے ٹیچر لگتا ہے کہ ریڈنگ سب سے زیادہ اگر ہم پروموٹ کر سکتے ہیں تو وہ پہلے تب خود, جب وہ ایک بات کی جاتی ہے کہ پہلے خود کریں گے تو ہم بچوں کو پروموٹ کر سکیں گے اس چیز کو کرنے میں. تو میں ہمیشہ یہ بات کہتی ہوں, اگر آپ لفٹ آج کل کے دور میں اگر آپ ایک لفٹ میں موجود ہیں اور چار لوگ ہیں وہاں پہ, تین کے ہاتھ میں موبائل ہے اور ایک وہ انسان جس کے ہاتھ میں کتاب ہے, وہ ہمیشہ پرکشش لگے گا آپ کو. اور کتاب سے جو نالج آتا ہے آپ کو, آئی تھنک وہ آپ کو جب جینے کا سلیقہ سکھاتا ہے وہ سب سے زیادہ ضروری ہوتا ہے. تو آج کل جو سب سے بڑی پرابلمٹک سچویشن ہے جین زی جس کو ہم کہتے ہیں, ان کی یہی ہے دیٹ دے ڈونٹ نو ویئر ٹو بلونگ. تو آئی تھنک سب سے زیادہ جب آپ ان کو اس چیز کی طرف لے کر آتے ہیں کہ پڑھیں گے, کتابیں پڑھیں گے تو زندگی جینے کا طریقہ آپ سیکھ سکیں گے اور زندگی کو ڈیل کرنے کا طریقہ آپ اسے سیکھ سکیں گے. تو کسی جو آپ کے مینٹورز ہوتے ہیں اسپیشلی, ان کا یہ بہت بڑا رول ہوتا ہے کہ آپ بچے کو اس طرف لے کر آئیں. جیسے ہم نے موبائل کی طرف, ریلس کی طرف, اور بچے آپ کو بہت کاپی کرتے ہیں ایز رول ماڈلس. تو آئی تھنک یہ ہم سب جو ہم استاد بیٹھے ہیں اور ایک پوری دنیا میں بھی جو ایک ٹرینڈ ہے یہ, کہ ہم پہ یہ بہت بڑی ذمہ داری ہے اس وقت کہ ہم خود پہلے وہ چیز عمل میں لے کر آئیں تاکہ جو آگے آنے والی جنریشن ہے ہم اس کو یہ کریں. اچھا, اور ایک آخری بات, ہم نے ہر چیز جو ہے وہ پیسے سے بہت زیادہ ایسوسیٹ کرتی ہوئی ہے, تو ریڈنگ کہیں نہ کہیں ختم ہوتی چلی جا رہی ہے. اس ریڈنگ سرکل کی سب سے بڑی وجہ ہی یہی ہے کہ ہم یہ بتائیں کہ ایسی کتابیں, ایسی چیزیں موجود ہیں مارکیٹ میں جن کو پڑھنے سے آپ اپنی پرسنل ڈیولپمنٹ اور آپ اپنی پروفیشنل ڈیولپمنٹ کی طرف بھی آ سکتے ہیں, جو آپ کی ایٹ دی اینڈ آف دی ڈے ہیلنگ بھی بہت زیادہ کرتی ہے.
1: بالکل زمینہ نے صحیح بات کی. آئی وڈ لائک ٹو ایڈ ٹو دیٹ کہ بینگ پیرنٹس, آئی ایم آلسو ا پیرنٹ, تو پیرنٹس کے بھی ایکشنز سے بچے بہت سیکھتے ہیں. ہم لوگوں نے اپنے پیرنٹس کو دیکھا ہے, میں نے اپنے والد صاحب کو دیکھا ہے بکس خریدتے ہوئے, بکس پڑھتے ہوئے. ان کی پوری ایک الماری ہوتی تھی جس میں کتابیں ہوتی تھی, تو کہیں نہ کہیں ہم ان کو دیکھ دیکھ کے پھر گریجولی کائنڈ آف ایکشن سے زیادہ سیکھ جاتے ہیں, ابزارب کر لیتے ہیں بچپن میں, اور پھر لیٹر آن ہمیں بھی خود اچھا لگتا ہے کتابیں پڑھنے. تو میری یہ بلکہ گزارش بھی ہوگی سب پیرنٹس سے بھی جو بھی سن رہے ہیں ہمیں, کہ یو آلسو نیڈ ٹو ٹیک دا لیڈ بائی یو نو ایکٹیولی انوالوڈ ان ریڈنگ. خود جائیں بچوں کے ساتھ بک شاپس پہ جائیں, کتابیں اپنے لیے بھی خریدیں, ان کے لیے تو خریدتے ہی ہیں ہم سلیبس کی, اور ان کے سامنے بھی بیٹھ کے پڑھیں تاکہ وہ آپ سے یو نو آپ کے ایکشن سے سیکھیں, کیونکہ ورڈس کا جو ہے نا امپیکٹ وہ اتنا نہیں ہوتا جتنا ایکشنس کا ہوتا.
3: True, true.
1: And I would also like to thank eventually Dr. Tayyab for, you know, elaborating such a nice book in such an elaborate manner. And at the end, I would like to thank our Dean, Dean of Faculty of Languages and Literature, Dr. Fahmida Sultana, for providing us with this opportunity ke hum apne reading circle ko jo ke hamare, you know, events hote rehte hain, usko radio ke platform pe leke hain. And I would also like to thank our colleague, Sir, Philo, Sir Nohez Mehmood, and Ms. Fatma Aruja, our senior program coordinator, for organizing this event. Thank you so much, and Allah Hafiz.